एक दिन तिमले माटो खाका थियो हे हरि दयाका खानी आगर भन्दा देवकीलाई संसार दे।

0: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाभ्ने योजना अघि सारिँदै 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर
1: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने
0: धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता
1: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान सौर्य आँधीको प्रभाव बारे अध्ययन हुने
0: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग
1: उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ उपत्यका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन् अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो कोही नक्कली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाइ छ तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन् नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन् कतिपय परिवारका लत्ता कपड़ा आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरेको समेत स्थानीयले बताएका छन् यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिममुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो
3: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने
0: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत चौथो वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगतै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग, न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसैबीच हिजो नियुक्ति लगतै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। देशको वरियतामा शर्मामाथि रहेका दुईवटा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
1: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिव कुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबसम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,020 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
0: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले 6 महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लोइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा 6 महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाई छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीडीदेखि कक्षा 3 सम्म एक तह, कक्षा 4 देखि 8 सम्म अर्को र कक्षा 9 देखि 12 सम्मलाई एक तह मानेर पाठ्यक्रम पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनीतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न प्रविधिमा भएका परिवर्तन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
4: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धान कर्जा छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
0: नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बकौता असूल गर्न महालेखाको ताकेता, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर लगायतका खबर बाँकी छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा असर गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन, एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विद्याको कमब्याक पछि ओली रणनीति पुनर्गठनको मुद्दा पछाडि धकेल्ने, विकल्पमा वाम एकताको कोर्समा जाने शीर्षकमा खबर प्रकाशित छ भने भित्र पृष्ठमा कंग्रेसमा गुटबन्दी तीव्र एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्षीय शीर्षकमा खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको विकट इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र 2 बालिकाको 5 दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार भएपछि स्थानीय चेपाङ परिवार उजाड़िएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाइ सञ्जय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
0: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो, कालो सूचीमा परे झनी खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना, सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै FATFको एशिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073मा 10,53,824 बालबालिका कक्षा एकमा भर्ना तर दश वर्षपछि 2082 को एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 430,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीय हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्टेलले झापाबाट लेख्नु भएको खबर हो भने तीसौं पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा प्रकाशित पछिल्लो सूचकले औंल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6 अर्ब 11 करोड़ बजेट सुनिश्चित भएको बारे तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6 अर्ब 11 करोड़ 17 लाख रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बकेटा असुल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बकेटा असूल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार 26 अर्ब 3 करोड़ बकेटा असूल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 प्रतिवेदन हरेक यसलाई फेरि सुन्नुहोला महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असूल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानदेखि ऋण तिर्नमय खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
8: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध ऊर्जा राजनीति अमेरिका चीन सम्बन्ध र मध्यपूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 चार महीनामै करिब 6 लाख अफगानी ईरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महीनामा ईरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोकिँदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हीरा काजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपमा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेशिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23 देखि 31 सम्म मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संज्ञानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 को उत्कृष्ट स्कोर सहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 को स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 औं कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काँस्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
8: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5253।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब धानको बिउको छनौटका कुरा। किसानका लागि धानको बिउ छनौटमा ध्यान पुर्याउँदा कति महत्व हुन्छ, उत्तिकै महत्व प्राप्त गर्नुको पनि रहन्छ। मौसम, भूगोल र माटो अनुसारको धानको बिउ कसरी छनौट गर्ने, साथै सुशीला श्रेष्ठले बिउ विज्ञ डाक्टर उज्ज्वल शाह कुशवाहसँग कुराकानी गर्नुभएको छ।
4: नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुखा धान 1, सुखा धान 2, सुखा धान 3, सुखा 4, सुखा 5 र सुखा 6 छ। बहुगुणी धान 1, बहुगुणी धान 2, एक दुईवटा अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, राधा 4 छ। यी जातहरू चाहिँ अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुखा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
5: यी धानको बिउहरू चाहिँ किसानले अहिले सजिलैसँग पाउन सक्नुहुन्छ कि?
4: राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नार्कका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
5: घर नजिकै कहाँ पाइन्छ?
4: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुखा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने, त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
5: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
4: अब सुखा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुखा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो। र सुखा 1-2 चाहिँ अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुखा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुखा 3 रोजेका छन्। अर्को चाहिँ सुखा धान 6 पनि हो। सुखा धान 6 चाहिँ डुबान सहन सक्ने पनि गुण छ र यो सुखा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
5: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो,
4: डुबान पनि सहने। हजुर, छोटो अवधिका धानका जात भन्ने हो भने हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ। यिनीहरू 115-125 दिनसम्म पाक्ने गर्छन्।
5: कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
4: पूर्वतिर तरहरा 1 हुन सक्छ, त्यसै गरी सुखा धानहरू 1-2-3 हुन सक्छ, होइन 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुखा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुखा 3, बहुगुणी 2, यी जातहरू छन्। 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने खैया धानका जातहरू छान्न सक्छौ।
5: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
4: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सुखालाई धेरै हदसम्म टार्न सक्छौ। तर अब स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू

0: फोहोर दैनिकमा अविनले बनाउनु भएको गजब छ बाँस शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो। त्यस अनुसार निर्णय पनि भएको थियो, तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयारी अनुसारको सदस्यता पनि दिइएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा दुईजना व्यक्तिहरू छन्। त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। दुईजना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपति ज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्य ज्यू भन्नु, बुझ्नुभयो?
1: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई नील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा हामीसँग संवादका लागि पाल्पाका सफल व्यवसायी, किसान, उद्योग क्षेत्रमा र प्रेरणा जगाउने क्षेत्रमा लामो समयदेखि क्रियाशील कमल प्रसाद घिमिरे हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। पाल्पामा एउटा राम्रो सफल किसानको रूपमा पनि तपाईँले आफ्नो पहिचान बनाइ राख्नुभएको छ, त्यसको लागि के गर्नु पर्यो त्यही भएर अगाडि बढौँ।
1: 1961 सालतिर सबैले सुन्तला लाउने एउटा वेम थियो। त्यो बेलामा बारीमा करिब 500 बोट सुन्तला हामीले चाहिँ लगाएका थियौँ।
0: क्षेत्रफल चाहिँ कतिमा?
1: क्षेत्रफल त्यति बेला लगभग 15-20 रोपनी थियो होला त्यो सुरुमा लगाउँदा।
0: अहिले चाहिँ बढ्यो?
1: अहिले चाहिँ लगभग 60 रोपनीको सेरोफेरोमा सुन्तला चाहिँ
0: मात्रै 60 रोपनीमा
1: विस्तार गरेको छु। र यो चाहिँ कोभिडको बेलामा बुटोलदेखि त्यो लकडाउन भएर म घर पुगेँ पाल्पा। लामो लकडाउन भयो हजुर, सबैलाई थाहा छँदैछ। अनि त्यो बेलामा मैले चाहिँ त्यही स्थानीय श्रमिकहरूलाई बोलाएर अनि खरबारीमा सुन्तला चाहिँ लगाउनको लागि बगैँचा विस्तार गर्ने म त्यहाँको पहिलो व्यक्ति नै हो। र अहिले 1200 बोट सुन्तला छ। मेरो घरमा रेगुलर रूपमा काम गर्ने 5-7 जना मान्छेहरू हुनुहुन्छ। रेगुलर रूपमा बत्ती घरै बसेर काम गर्ने मान्छेहरू हुनुहुन्छ।
0: रोजगारी
1: पाउनु भएको छ। अनि एकजना अपाङ्ग पनि हुनुहुन्छ, एउटा हातको चाहिँ 4 औँला छैन। अनि मैले उहाँलाई पनि त्यहाँ मैले रोजगारी दिइराखेको छु। र मेरोमा अब अहिले चाहिँ त्यो गाउँमा भर्खरै म आजभन्दा 1 हप्ता पहिला म त्यो गाउँमा पनि पुगेको थिएँ एउटा कामको सिलसिलामा। अनि लगभग अहिले पनि 10-12 घरले सबै चाहिँ उहाँहरूको जङ्गल पल्टेको चाहिँ त्यो जग्गालाई अनि फडानी गरेर सुन्तला विस्तार गर्ने जुन योजना बनाउनु भइरहेको मैले चाहिँ देखेँ।
0: त्यसको प्रेरणाको स्रोत चाहिँ आफूलाई
1: त्यो दिँदाखेरि आफूलाई एउटा लिडर भनेको लिडरले खास चाहिँ कसैलाई पनि यस्तो गर उस्तो गर भनेर खास त्यस्तो भनिरहन्छ जस्तो पनि लागेन अहिले।
0: त्यो तपाईँकै कारणले हो भन्ने त्यसको कसरी पुष्टि हुन्छ?
1: त्यहाँ यस्तो छ, सबैभन्दा पहिला मैले लगाउँदा सबैभन्दा बढी कमेन्ट पनि मलाई नै आयो। अब पैसा कमाएको छ, बुटोलतिर अब यसो जग्गा सग्गा पनि कारोबार गर्थेँ मैले होइन। अनि त्यो चाहिँ उता पैसा कमाएर यता लिएर आएर अब जे गरे पनि भयो अहिले भन्ने जस्तो कुरा पनि आयो। अब काम त सुरुमा

0: गर्दा त जहाँ पनि कमेन्ट आइहाल्छ होइन, त्यो मेरो मात्रै होइन अन्य क्षेत्रमा पनि आइहाल्छ। अनि पछि चाहिँ के भयो भन्दा, यो त अहिलेको मात्रै त हजुरलाई उदाहरण दिएको हो मैले, योभन्दा पहिला त त्यहाँ त लगभग लगभग सबै घरहरूले तपाईँको सुन्तलामा खेत चाहिँ खरबारीमा विस्तार गरिसक्नु भएको छ। जसले हिजो कमेन्ट गर्नुहुन्थ्यो अथवा जसले चाहिँ मेरो बारेमा अब यो हुन्न यताउति खर्च मात्रै हो भन्नुहुन्थ्यो, अहिले उहाँहरूका पनि सुन्तला लगभग लगभग हामी यात्रा बढ्दो भइसकेका छन्।
1: सुन्तला बारी बनाउनको लागि खरबारी मास्नु पर्यो होइन,
0: खरबारी
1: अनि यसको नाफा घाटा कस्तो छ त तपाईँको साठी रोपनीमा लगाएको सुन्तला खेतीको अनुभव सुन्नु?
0: मेरो यस्तो छ, मलाई एउटा लक्ष्य हुन्छ, मैले लक्ष्य राखेर काम गर्ने मान्छे हो म चाहिँ। यहाँसम्म हुँदा मैले धेरै सेक्टरमा हात हालेँ, अनि जुन सेक्टरमा हात हालेँ त्यसमा मैले हालेको ठाउँमा चाहिँ मैले काम गर्दासम्म अनि म चाहिँ असफल भएको छैन।
1: तपाईँलाई त्यहाँ अहिले हावापानी मौसम सिँचाइले राम्रै साथ दिइरहेको,
0: हाम्रोमा मेरोमा तुलनात्मक रूपमा पानीको अलिक धेरै चाहिने, मेरो पूर्वपट्टि फर्केको बारी छ अनि त्यहाँ पानी सुक्खा बढी हुन्छ र पानी चाहिँ त्यति पर्याप्त मात्रामा सिँचाइको लागि छैन र अहिले चाहिँ मैले गएको वर्ष 1,25,000 लिटर पानी अटाउने क्षमता भएको ट्याङ्की निर्माण पनि गरेको छु, त्यो चाहिँ बगैँचाकै लागि हो। र मैले हजुरले भनिसक्नुभयो अब त्यहाँबाट फाइदा घाटा के छ भन्दा पनि मेरो 2085-86 त्यो बगैँचाबाट 1 करोडको सुन्तला निर्यात गर्ने लक्ष्य हो मेरो।
1: त्यही बाटोमा छ कि अथवा अवरोधहरू
0: केही छ? अब 1 करोड भन्दा 80 लाख होला आफ्नो ठाउँमा छ, तर मेरो लक्ष्य 1 करोडकै।
1: अहिले लगानी र अहिलेसम्मको आमदानीको हिसाब गर्यो भने चाहिँ मैले जम्मा जम्मी सुन्तला बगैँचामा मात्र यति गरेँ र हालसम्म यति प्राप्त भयो भन्ने खालको छ।
0: अहिले यस्तो छ, पहिलाको बोट चाहिँ हामीले लगाउँदाखेरि हामीसँग त्यति नलेज भएन, अनि जुन त्यो बोटहरूको बिच हुनुपर्ने डिस्टेन्स होइन, अनि त्यो चाहिँ पनि हाम्रो त्यति धेरै जानकारी भएन र कोही ठाउँ लगाएका बोटहरू बाक्लो भए अनि कोही फेरि हामीले त्यो बिउहरू चाहिँ छनौट गर्न जानिएन होइन, अर्कोले जे लगाउनु भएको छ त्यही लगाइयो, अनि कुन त्यहाँ माटोमा कलमी बिरुवा लगाउने, कुन माटोमा बिजु लगाउने होइन, डिस्टेन्स कति राख्ने, त्यस्तो चाहिँ अलि ज्ञान कम भयो। तर अहिले चाहिँ 60 सालमा लगाएको सुन्तला अहिले 83 भनेपछि 23 वर्ष भयो, 23 वर्षमा त्यसलाई गरेको स्याहार सुसार, त्यसले दिएको प्रतिफलको आधारमा जुन पछि मैले 700 बेर बोर्ड चाहिँ मैले विस्तार गरेँ, त्यो चाहिँ तपाईँको एकदम साइन्टिफिक छ।
1: पैसाको कुरा गरौँ न, आमदानीको हिसाबले कति
0: अनि अब अहिले चाहिँ मेरो विस्तारकै फेजमा भएको भएर अहिले कृषिमा के छ भन्दा लगानी मात्रै छ अहिले, हजुरले भन्दा मेरो प्रत्येक दिन खर्च हो र त्यो त्यहाँ मैले राखेको मेरो हाम्रो जुन जति काम गर्नुहुन्छ होइन रोजगार दिइरहेको छ उहाँहरूलाई पैसा दिन र मलाई त्यहाँ बगैँचा व्यवस्थापन गर्नको लागि अहिले उतापट्टिको 500 बोट बिरुवा चाहिँ पुगिरहेको छ, किनभने राम्रो मौसम अनुकूल मौसम हुँदा 15-20 लाखको सुन्तला बिक्री हुन्छ त्यसबाट
1: वर्षमा,
0: अनि कहिले 5 लाख पनि हुन्छ। फेरि अब त्यो अब पहिला सिँचाइको सुविधा थिएन होइन, अनि पानी परेन भने त गइहाल्यो सकिहाल्यो, फुल्ने बेलामा पानी परेन भने सुन्तला चाहिँ फेरि उत्पादन गर्न गाह्रो हुन्छ।
1: भनेपछि अहिले खरबारीलाई सुन्तला बारीको रूपमा विकास गर्ने क्रम प्रतिस्पर्धा जस्तो देखियो होइन त विश्वभरमा?
0: तपाईँले कुनै दिन त्यहाँको रिपोर्ट चाहिँ त्यहाँको चाहिँ भिजुअल चाहिँ जुन तपाईँले प्राप्त गर्नुहुन्छ त्यो मलाई लाग्छ त्यो जसरी इलाममा सबै जता गए पनि चियाबारी छ, चियाका बोटहरू छन् त्यहाँ पनि, जता पनि तपाईँ सुन्तला भए केही देख्नु जस्तो लाग्दैन मलाई।
1: यो राम्रो एउटा किसानको पहिचान बनाउनुको लागि अथवा त्यसबाट आमदानी बढाउनुको लागि मौसम कतिको महत्वपूर्ण रहेछ भन्ने तपाईँको अहिलेसम्मको अनुभव रूपचायो?
0: मलाई अहिलेसम्मको मेरो अनुभवमा एउटा त जस्तो किसानै भन्दा पनि मान्छेले पहिला हामीले पढ्दा मेरो पढ्नेवाला पालामा अब साथीहरूले मेरो बुवाले यस्तो गर्नुहुन्छ मेरो बुवाले यस्तो गर्नुहुन्छ भन्दा एकदम म गर्व हामीलाई पनि है त्यसको बुवाले त यस्तो गर्नुहुन्छ भन्ने हामीलाई पनि एकदम हुन्छ नि त हामी एक्साइटेड हुने, अनि सरले तेरो बुवाले सर घर के गर्नुहुन्छ भन्दाखेरि कृषि गर्नुहुन्छ भनेर भन्दाखेरि हामीलाई अलि लाज लाग्यो जस्तो मलाई आफैले मैले भएको त्यस्तो हुन्थ्यो पहिला मैले पढ्दा विद्यालयमा, र अहिले पनि कतिपय हाम्रा मित्रहरूले कृषि गरिरहनु भएको छ तर खेती किसानी गर्छु भन्नु उहाँहरूलाई लाज लाग्छ, त्यस्तो छ। अहिले पनि हजुरले त्यो यसो सर्वे गर्नुभयो भने उहाँले अरू सामान्य व्यवसाय बताउनुहुन्छ, जहाँबाट धेरै इन्कम गर्नुभएको छ त्यसलाई लुकाउनुहुन्छ भनेर भन्न चाहनुहुन्न। र एउटा त के भन्दा संसारको सबैभन्दा ठुलो पद भनेको कृषक होइन, सबैभन्दा ठुलो पेसा भनेको कृषि हो, यो मेरो अहिलेसम्मको अनुभवमा मलाई त्यस्तो लाग्यो एउटा। र अर्को चाहिँ फेरि के छ भने जुन तपाईँले चाहिँ मौसमको कुरा गर्नुभयो, मौसमलाई हामीले कसरी हेर्न सकिन्छ भने अब हजुरले कुनै मरुभूमि हुने बट पनि त छ नि होइन, पानी नहुने ठाउँमा हुने बोटहरू पनि छ, त्यो नदी बाली छ, त्यसलाई बेचेर पैसा आमदानी गर्न सकिन्छ। कुनै फेरि पानीमाथि हुने बिरुवाहरू पनि छ, पानीमा मात्रै राइदियो भने त्यहाँ चाहिँ त्यसको चाहिँ आमदानी लिन सकिन्छ। तर के छ भन्दा सबैभन्दा पहिला आफ्नो जग्गामा कस्तो प्रकारको खेती हुन्छ त्यसको बारेमा निर्गल गर्न पर्यो, अनि त्यस पछाडि जुन खेती त्यो माटोमा सुइटेबल हुन्छ अनि त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउनु पर्यो।
1: त्यसको लागि अब जस्तो तपाईँसँग तपाईँको घर परिवारमा कति अलि पाको पुस्ताको व्यक्ति हुनुहुन्छ त्यो महत्वपूर्ण हो कि तपाईँले कति प्राविधिक त्यो सिप क्षमता अथवा सहयोग गर्ने निकायलाई चिन्नु भएको छ त्यो महत्वपूर्ण कुरा हो कि तपाईँसँग कति धेरै पैसा छ भन्ने कुरा महत्वपूर्ण हो। त त्यो मौसम अनुसारको खेती प्रणालीको विकास अथवा अभ्यास गर्नको लागि
0: एउटा त तपाईँ हाम्रो सबैको घरमा हेर्नुभयो भने पहाडको कुरा गर्दा त्यहाँ सुन्तला पनि हुन्छ, पहिल्यैदेखि एउटै बोट कागती हुन्छ, दुई चार बोट मौसम लगाएको हुनुहुन्छ, केराको रुखहरू हुन्छ होइन, कहीँ चाहिँ कफी पनि हुन्छ, पहिल्यैदेखि लगाउनु भएको एउटै बोट चाहिँ कसैले धेर लगाउनु भएको हुन्छ हाम्रो बुवाहरूले।
2: रेडियो धादिङ 106 MHz
3: एस सुबला पोलिक्लिनिक प्रणाली धादिङ मेचीमा शिक्षण अस्पताल महाराज गौज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्य पुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा
3: लामो समयदेखि ज्यान हाडमासु दुख्ने
4: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ
3: शरीरको कुनै पनि जोड्ने चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा
4: हरेक किसिमको नसाको समस्या भएमा नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
3: र हात घुँडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा
4: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
3: सम्पर्क ठेगाना
4: सुबला पोलिक्लिनिक प्राली निलकण्ठ 3 धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
5: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 0

हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको

0: छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हार्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051367, 98141063249 र 98340037323।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो १०० समय गहर्सका साथै इन्टरनेट अनलाइनको www.redhari.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। धादिङको बेनीघाट गौरङ्गा पालिका वडा नम्बर 10 का चेपाङ समुदायका लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। ज्वालामुखीमा जेठ 2 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम सकियो। शेयर बजार सामान्य घट्यो। पूर्व मन्त्री गुप्तालाई धरौटीमा सुनामुक्त गर्न आदेश। नवनियुक्त प्रधान न्यायाधीश चाचो शर्माद्वारा पद बहाली। अब पूरा खबर। धादिङको बेनीघाट ओरङ गाउँपालिका वडा नम्बर 10 का चेपाङ समुदायका लागि मौरी पालन तालिम शुरू भएको छ। चैलिङमा रहेको सामुदायिक भवनमा आवासीय रूपमा संचालित तालिममा चेपाङ समुदायका 23 जनाको सहभागिता रहेको छ। फोकस नेपालद्वारा बेनीघाट ओरङ गाउँपालिकाको वडा नम्बर 8, 9 र 10 सञ्चालन भइरहेको हरित उद्यम प्रवर्धन परियोजना अन्तर्गत सक्रिय साना किसान कृषि सहकारी संस्था संघको समन्वयमा तालिमको आयोजना गरिएको हो। उक्त परियोजनालाई अस्ट्रेलियन सहयोग संस्थाको आर्थिक सहयोग रहेको छ। तालिमको उद्घाटन बागमती प्रदेश सभा अन्तर्गत विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै शर्माले मौरी पालन व्यवसायले ग्रामीण समुदायको आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा सक्रिय साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष हरिमाया शाही ठकुरीले तालिम सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै गरी फोकस नेपालका कार्यकारी निर्देशक एकराज छतकुरीले परियोजनाको उद्देश्य मुख्य गतिविधि तथा अपेक्षित उपलब्धि बारे

0: जानकारी गराउनु भएको फोकस नेपालले जनाएको छ। सोमबार भएको तालिम उद्घाटन कार्यक्रम फोकस नेपालका सचिव राजकुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिम बुधबारसम्म सञ्चालन हुनेछ। ज्वालामुखी गाउँपालिकाको सहयोग तथा जुनेली समाज नेपालको आयोजनामा यही जेठ 2 गतेदेखि संचालन भएको साबुन बनाउने तालिम हिजो समापन गरिएको छ। ज्वालामुखी गाउँपालिकाका सबै वडाबाट सहभागी 20 महिलालाई स्थानीय रूपमा उपलब्ध तितेपाती, पुदिना, एलोभेरा, मह लगायतका सामग्री प्रयोग गरी स्वास्थ्यवर्धक नुहाउने तथा हात धुने साबुन उत्पादन गर्ने सिप प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमको अन्तिम दिन सहभागी महिलाहरूले आफूहरूले उत्पादन गरेका विभिन्न प्रकारका साबुनहरूको प्रदर्शनी समेत गरेका थिए। तालिमलाई जुनेली समाज नेपालका अध्यक्ष जुना राणा मगरले सहजीकरण गर्नुभएको थियो। तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अभ्यालले स्थानीय स्रोत र सिपलाई प्रयोग गरेर महिलाहरू आत्मनिर्भर बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता सिपमूलक तालिमले महिलाको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। त्यस्तै गरी गाउँपालिकाका प्रशासन शाखा प्रमुख अनिता छोत्कली थापाले तालिमले महिलाहरूमा आत्मविश्वास र उद्यमशीलताको भावना विकास गरेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके आय आर्जनको राम्रो माध्यम बन्न सक्ने धारणा राख्नुभयो। उत्पादित वस्तुको बजारीकरणमा पनि गाउँपालिकाले सहयोग गर्ने थापाले विश्वास दिलाउनुभयो। तालिमका सहभागीहरूले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार स्थानीय रूपमा पाइने सामग्री प्रयोग गरेर गुणस्तरीय साबुन बनाउन सिकेकाले अब घराइसी प्रयोगसँगै व्यावसायिक उत्पादनतर्फ पनि अघि बढ़ने प्रेरणा मिलेको छ। उनीहरूले यस्ता सिपमूलक तथा आय आर्जनमुखी तालिमलाई निरन्तरता दिन गाउँपालिकासँग आग्रह समेत गरेका छन्। तालिमकै अवधिमा साबुन निर्माणसँगै उद्यमशीलता प्रवर्धन तथा व्यावसायिक योजना निर्माण सम्बन्धी विषयमा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख सानी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। त्यस्तै गरी उत्पादित वस्तुको बजारीकरण तथा डिजिटल मार्केटिङ सम्बन्धी विषयमा नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजराम शर्माले प्रशिक्षण दिनुभएको थियो। तालिम समापन कार्यक्रममा सहभागीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जुना राणा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। शेयर बजार हिजो पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से हिजो 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको छ। हिजो विकास ब्याङ्क, फाइनेन्स, माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। हिजो 145 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। हिजो 12 कम्पनीको शेयर भने घटबड़ भएको छैन। हिजो सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। हिजो नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। अस्ति 2.45 अर्ब कारोबार भएकोमा हिजो 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन यो बाबु, अस्ति सम्बन्ध यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाया प्रसाद यादव, प्रधानमन्त्री वानिन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पद बहाली एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते प्रसारको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 देखि 2072 मंगिर 26 सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2090 असार 4 सम्म हुनेछ।

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिममुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारले मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँको दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनुभयो। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताको लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरणिको राजमार्गको मर्मत सुधारको लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। यस्तै बैठकले कानूनी सुधारका क्रममा प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। साथै प्रशासनिक तर्फ नेपाल सरकार कार्य विभाजन नियमावली 2083 बमोजिम राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणको लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणको लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजिलका 10 जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताउनुभयो। लोत्सेका लागि 143, आमादब्लमका लागि 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धवलागिरीका लागि 30 जनाले अनुमति दिएका छन्। यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। 5,800 देखि 6,500 मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण संघ एनएमएलए दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,544 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ राजस्व संकलन गरेको छ। लोत्सेबाट 6,36,27,700, आमादब्लमबाट 1,66,09,200, कञ्चनजंघाबाट 1,60,81,650, धवलागिरी प्रथमबाट 1,34,54,550, अन्नपूर्ण प्रथमबाट 1,20,49,175 रूपियाँ राजस्व संकलन भएको छ। कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिएका छन्। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओ कि डाक्टर एनी एनसियाले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले हिजोसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ। तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिज एनालिसको मोडलिङले पर्याप्त पत्ता लगाउन नसकिएको र 1,000 भन्दा धेरै संक्रमित भइसकेको कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको छ। अध्ययनको अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित छ। रेडक्रसले यदि संक्रमितहरू चाँडै पहिचान गरिएन भने इबोला भाइरस द्रुत गतिमा फैलन सक्ने चेतावनी दिएको छ।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर एक बलमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गर्यो, जसमा राजस्थान 14 अंकसहित तालिकाको स्थानमा उग्लिएको छ र प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ। लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। लखनऊका लागि मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन बनाए। राजस्थानका स्पिनर यशराज पुञ्जाले 2 विकेट लिए। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल बेलुकी 7:45 बजे इडन गार्डनमा हुनेछ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। धादिङको मिनीघाट रोडन गाउँपालिका वडा नम्बर 10 चेपाङ समुदायका लागि मौरी पालन तालिम शुरू। मौरी पालन व्यवसायले आय आर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास। ज्वालामुखीमा जेठ 3 गतेदेखि सञ्चालन भएको साबुन बनाउने तालिम सकियो। शेयर बजार हिजो सामान्य घट्यो। प्रधानमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा पद बहाली। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: दायित्व पृथ्वीको गर्भताती उकुस मुकुस भई शक्तिको स्रोत सरदा चट्टानी पत्र भित्रै कतिपय खँदिला तत्वको भार पर्दा धरती नै चल्मलाइन जरक मरक भई भव्य भूकम्प आयो भत्के स्थापत्य राम्रा र पलक भरमै दृश्य अर्कै गरायो हेर्यौं पाटी र पौवा विपुल धरहरा चैत्य गुम्बा ढलेका गिर्जा भुर्जा र देवालय सहित सयौं शान्त बस्ती बगेका आस्थाका केन्द्र हाम्रा कतिपय रचना ध्वस्त बन्दै बिलाए हुन्थ्यो निर्माण फेरि प्राण सहित उठी जिन्दगी दुर्मुराए जिम्मेवारी छ जे जे जतनसित सबै पालना गर्नुपर्छ जल्ले जे जे बिगार्यौं बलजफत गरी दोष पक्कै ठहरछ दोषी भई बस्नुपर्ने अनवरत नहोस् दुःखदायी अवस्था फेर्नै पर्नेछ पक्का विषम बखतमा जो भयो अव्यवस्था मान्छे स्वाधीन बन्दै प्रबलतम हुने स्वच्छ बाटो खनेर साझा कर्तव्य हाम्रो सफलतम हुने जुक्ति जो हो गरेर पुर्खाको शान राखौं कलुषित नबनी स्वावलम्बी भएर सच्चा दायित्व हाम्रो अझ मनन गरौं कर्ममा हो मेर आयो चेतावनी जो अनुसरण गरी चित्त चोखो गराऊ हाम्रो दायित्व जे हो अलमल नगरी स्पष्ट खाका बनाऊ माला होस् एकताको मन वचन तथा कर्मले जुट्नलाई माला होस् एकताको मन वचन तथा कर्मले जुट्नलाई ऊर्जा उत्साह थप्दै अब त अघि सरौं बोक्न दायित्वलाई ऊर्जा उत्साह थप्दै अब त अघि सरौं बोक्न दायित्वलाई
1: आजको कविता,
2: आजको कविता।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815 92 37 34।

0: California. Extreme energy drink.
1: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 98 43 33 38 98 93

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

सीआरबीटी 01600130076 सीआरबीटी 6051 2851 सीआरबीटी 01600130076 सीआरबीटी 6051 2851

0: Solitary Salmon!
1: Adhikari Sobles!
0: Bojo Friends!
1: Adhikari Sobles!
0: Dara Kitin!
1: Adhikari Sobles!
0: Kyle Marvel!
1: Adhikari Sobles!
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइन को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरु द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागु
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 02-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97140131439

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छ नि,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदै छ नि,
4: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिंग सी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाजार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।

0: मोबाइल नम्बर 9841179870 र 9860222660।
1: बासायो गारुनी पाउनलाई सारो जसले गर्छ पूरा सिर्ता झै नै ठाडो नगाउँछ।
2: यसै गरी हामी सिबम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा। सिबम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: आनेवारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: खराएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचाउँला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबले पनि दिएन बाबु मलाई त।
1: दैबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
2: बाबु। कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्।
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हात जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घंटा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
1: यस सुगला पोलिक्लिनिक प्राली धादिङ बेसीमा प्रसुति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङद्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसुति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
3: प्रसुति गर्भवती सम्बन्धी सम्पूर्ण चेकजाँच तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने
1: आल खस्ने समस्या भएमा
3: डिम्बाशयमा भएको सिस्टको क्यान्सर गुण भएको नभएको जाँच
1: पाठी घरको मुखको क्यान्सरको जाँच
3: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
3: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक ताली निलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
1: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
1: के हुनु बाबु दाईको दाँत जचाउनु पर्ने छ नानीको दाँत मिलाउनु पर्ने छ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
4: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
5: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गरिने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइनै बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुच्छार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
4: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888।
0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
5: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
5: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
5: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
5: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
5: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डी फोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
5: फोन नम्बर 0-10-521-248, मोबाइल नम्बर 9841-14-94-84।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
2: औषधि होइन सचेतना नै सुरक्षा हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन् फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ औषधिको दुरुपयोग रोकौं माइक्रोबियल प्रतिरोध घटाऊ स्वस्थ रहौ सचेत बनाऊ
0: शुभ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थाइरोइडको समस्या महिनावरीको समस्या भिटामिन डीको समस्या क्याल्सियम घटबड हुने समस्या थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ सम्पर्क मोबाइल नम्बर 98140063249 यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।

0: Lebonia. Extreme energy drink.
1: Secretary Saman.
2: Adhikari Saman.
1: Bojo Prince.
2: Adhikari Saman.
1: Dara Kittin.
2: Adhikari Saman.
1: Karel Marvel.
2: Adhikari Saman.
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
3: के हो न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष पलम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लाग्यो
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिनु पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन यो बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौ श्री अक्कला देवी सुनचारी पसलतिर अनि तपाईँले
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
6: सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
9: त्रिमूर्ति छ नि छैन
6: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिरो
9: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
5: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ गेस्टी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007
5: होइन यो बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
7: हामी त लाग्यौँ श्री अक्कला देवी सुनचारी पसलतिर अनि तपाईँले
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
5: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222660
10: बासायो गाह्रो नि भावनालाई सारो कसले गर्छ पुरा दिल सधैँ नै ठाडो
11: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सीमेंट क्वालिटी को मामला में नो कंप्रोमाइज़।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोझो फ्रेन्ड्स
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किलो बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 9840-39-46-56।

0: ढुक ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द. तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि. बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
3: होइन. तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि. अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ.
3: ल भाइ गो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है.
2: किन नि बाबा.
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि.
2: हस् बाबा.
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा.
5: सम्पर्क मोबाइल 9741031429.
6: होइन है बुढा चारबार पनि नजिकै आइसक्यो. कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त. आज चाहिँ सुनचारी पसल जानै पर्छ है.
7: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन. खै र भरपर्दो सुनचारी पसल भेटिएको
6: तपाईँ पनि के चिन्ता लिइरहनु भएको. धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त.
7: अनि अघि नै भन्नु पर्दैन त. अहिले जाउँ न त त्यसो भए.
8: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर. अनि तपाईँले
9: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्. सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार.
6: प्रोप्राइटर अनिल सुनार. सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660.
7: ए सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको. ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है. त्रिमूर्ति छ नि छैन. मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ.
10: त्रिमूर्ति छ नि छैन.
7: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो.
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त. लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर.
6: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्फिक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइपिल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ.
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807.
6: होइन है बुढा चारबार पनि नजिकै आइसक्यो. कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त. आज चाहिँ सुनचाँदी पसल जानै पर्छ है.
7: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन. खै र भरपर्दो सुनचाँदी पसल भेटिएको.
6: तपाईँ पनि के चिन्ता लिइरहनु भएको. धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचाँदी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त.
7: अनि अघि नै भन्नु पर्दैन त. अहिले जाउँ न त त्यसो भए.
8: हामी त लाग्यौ श्री अकला देवी सुनचाँदी पसलतिर. अनि तपाईँले
9: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्. सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार.
6: प्रोप्राइटर अनिल सुनार। सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222260।
0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
6: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
5: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
6: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
5: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
6: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
5: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
6: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
11: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
12: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमती छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमती छ नि छैन,
0: त्यहाँ आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जाप पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेशी पुछार बजार।
4: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
8: बासायो गाह्रो नि भावनालाई सारो, कसले गर्छ पुरा तिर्साधै नै ठाडो।
9: यसरी गरी हामी सिगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा। सिगम सिमेन्ट क्वालिटीको मामलामा नो

0: ढुकढुक होइन ढुक्क हुँ र म महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: हामीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ। शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको बसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: अधिकारी
4: सप्लायर्सको बारेमा जानकारी लिँदै हिँडेको बहिनी
3: के हो लाउन त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: त्यसो भए म पनि

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के
2: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053367 मोबाइल नम्बर 98146 2680
8: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
8: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
8: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260
9: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
12: त्रिमूर्ति छ नि छैन
9: या आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पङ्खा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ गेस्टी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131807
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी सिबम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबम सिमेन्ट क्वालिटीको मामलामा नो

0: इजाजत प्राप्त गर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबेला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निकट तिन धादिङ पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलनपोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371000।
5: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुस्पुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सर्प्लस,
3: बजर फ्रेन्ड्स
4: अधिकारी सर्प्लस,
3: धारा फिटिङ
4: अधिकारी सर्प्लस,
3: टाइल मार्बल
4: अधिकारी सर्प्लस।
5: ए दाई, के को नारा बाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
5: के हो मलाई त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागु।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: किन्नु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0953 63 63 मोबाइल नम्बर 9841 26 33 83
9: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
10: त्रिमूर्ति छ नि छैन
9: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
11: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ
12: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोप्राइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 9841063130 र 9813183307

0: हामी सिबम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: 你呀
1: Extreme Energy Drink
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर चार खानीगाउँ धारीमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
3: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-91106 नवीन काफले सूचना अधिकारी 98549-50939 रश्मिला बंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादी।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
0: लैले।
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वसनीय र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860226260।
8: यसै गरी हामी सिभम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। सिभम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: छैन, ढुक्क हुँ र हो महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

दिल को झुमके हो रहा तारा ओ यो यो खुशी भंडा तिम्रो यार जन्म

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरिघरि घरमै रहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 09553367 मोबाइल नम्बर 9841627383
8: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानु पर्छ है
9: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
8: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसीमा रहेको सलाम स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
8: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
12: त्रिमूर्ति छ नि छ नि
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
12: त्रिमूर्ति छ नि छ नि
9: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
9: लैले
12: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
8: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिफोम पङ्खा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ्गेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निलकण्ठ तीन धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरि गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरि हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ देशी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813371300।
4: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 38 88

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।

0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 01052238 र 01052263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ डेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखना, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: सेनेटरी सामान
4: अधिकारी सबै,
3: बजर फ्रेन्ड
4: अधिकारी सबै,
3: धारा फिटिङ
4: अधिकारी सबै,
3: टाइल मार्बल
4: अधिकारी सबै।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो ल न त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
1: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3, पुथार बजार, धादिङ, किलो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: California. Extreme energy drink.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो १०० गर्जका साथै इन्टरनेट अनलाइनको www.redhading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ ४५ बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। पुरुषोत्तम महिनामा नृसिंहधाममा भक्तजनको घुइँचो, अहिलेसम्म 50,000 भन्दा बढ़ी दर्शनार्थीले अवलोकन गरे। वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको बेनीघाट ओरोरङ्गा उपालिकाको एक पक्की घर भत्कियो। नीलकण्ठ नगरपालिकाद्वारा निशुल्क वरिष्ठ तालिम सञ्चालन गर्दै शेयर बजार 30 अङ्कले बढ़्यो। र अस्थायी गतिदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। काठमाडौँ महानगरले 8 वटा पार्कमा मौरीको घर राख्यो। अब पूरा खबर। प्रत्येक 3 वर्षमा आउने पुरूषोत्तम मास अर्थात अधिक महिनालाई सनातन परम्परामा विशेष पवित्र मानिने भएकाले धादिङ स्थित नृसिंहधाममा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको छ। आयोजकका अनुसार कथा प्रारम्भ भएको 4 दिनमै झण्डै 50,000 भन्दा बढ़ी भक्तजनले नृसिंहधामको दर्शन गरेका छन्। महोत्सवका क्रममा कैलाश, मानसरोवर, दामोदर कुण्ड, बद्रीनाथ, केदारनाथ, गंगासागर, जगन्नाथपुरी, द्वारका र कन्याकुमारी लगायत 4 धाम, सप्तपुरी तथा द्वादश ज्योतिर्लिङ्ग समेटिएको 108 तीर्थ यज्ञको जलप्रसादी वितरण भइदिएको छ। पुरूषोत्तम महिनामा स्नान, पूजा तथा हवन गर्न आउने भक्तजनका लागि दैनिक 10,000 जनासम्मलाई निशुल्क भोजन तथा 1,000 आगन्तुकका लागि निशुल्क आवासको व्यवस्था गरिएको महोत्सवका प्रवक्ता एवं त्रिपुरा सुन्दरी गाउँपालिका 5 का वडा अध्यक्ष कुशबहादुर सिटौलाले जानकारी दिनुभयो। धार्मिक मान्यता अनुसार भक्त प्रहलादको तपोबलद्वार स्थापित 12 नृसिंहपीठ मध्ये नेपालमा रहेको एकमात्र पवित्र पीठ यही नृसिंहधाम भएकाले यसको विशेष धार्मिक महत्व रहेको बताइएको छ। महोत्सव अवधिभर पुरूषोत्तम स्नान, व्रत कथा श्रवण, गोत्र अनुसार छुट्टा छुट्टै हवन कुण्डमा वैदिक विधिबाट हवन पूजा, पितृका नाममा हवन, जप तप, दान तथा दीपदान जस्ता धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महोत्सवलाई लक्षित गर्दै ज्येष्ठ महिनाभर सहज र सुलभ यातायात सञ्चालनमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा यातायात व्यवस्था आग्रह गरिएको मूल समितिका कोषाध्यक्ष विष्णुहरि उप्रेतीले बताउनुभयो। महोत्सवको उद्घाटन गत शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले गर्नुभएको थियो। मेला 2083 साल जेठ 1 गतेदेखि 31 गतेसम्म 1 महिना सञ्चालन हुने आयोजकले जनाएको छ। धादिङमा वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की घर भत्काइएको छ। डिभिजन वन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट ओरोरङ्गा उपालिका वडा नम्बर 3 मा सार्वजनिक वनको जग्गा मिचेर बनाइएको पक्की व्यावसायिक भवन डोजर लगाएर भत्काएको हो। लामो समयदेखि विवादमा रहेको र सर्वोच्च अदालतले 2079 सालमै भत्काउन आदेश गरेको भवन यति बेला भत्काइएको डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलले बताउनुभयो। नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत युवा संघ उपप्रमुख कार्यक्रम मार्फत 160 घण्टे निशुल्क वरिष्ठ तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सूचना प्रकाशित गर्दै नीलकण्ठ नगरपालिकाभित्रका इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ। सूचना अनुसार 7 दिनभित्र रोजगार सेवा केन्द्रमा निवेदन पेश गर्नुपर्नेछ। तालिम 2083 जेठ 15 गतेदेखि असार 15 गतेसम्म सञ्चालन हुनेछ भने तालिमको स्थान धादिङ बेसी रहने जनाइएको छ। तालिममा 20 जना सहभागी छनौट गरिनेछ। तालिममा सहभागी हुन 18 वर्षदेखि 45 वर्षसम्म उमेर भएका महिला तथा पुरूष, कम्तीमा कक्षा 8 उत्तीर्ण, नागरिकताको प्रतिलिपि र 2 प्रति फोटो आवश्यक पर्नेछ। साथै विगतका युवा शिव तालिम तथा रोजगार मेला

0: लगातार दुई दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.08 अंकले बढ़ेर 2754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन जल विद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 248 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। एनएलजी इन्सुरेन्सको शेयर भने घटबड भएको छैन। आज अप्पर लोहोरे खोला जल विद्युतको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन कर्पोरेट डेभलपमेन्ट ब्याङ्कको शेयर 13.26% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.08 करोड़को कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड़ किता शेयर 3.82 करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब बिगको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अस्तिसम्मको पसल सुरु सानो देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: विश्रामपछि अब बाँकी खबर। सरकारले असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा एसईई नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउनपछि मात्रै कक्षा 11 को पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईई को ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मध्यस प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्रै हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मध्यसमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखाएको हो। यो वर्ष राष्ट्रिय औषध वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% हुने अनुमान छ। यसै गरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल राष्ट्र उत्पादन जीडीपी 66 खर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय 2644 डलर सहित सबैभन्दा माथि रहँदा मधेसको 934 डलर सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय 1513 अमेरिकी डलर हुने कार्यालयको अनुमान छ। काठमाडौँ महानगरपालिकाले 8 पार्कमा मौरीको घार राखेको छ। महानगरले झण्डै 9 लाख रूपियाँको लागतमा सेरेना जातको रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कमा राखेको हो। यो जातका मौरीहरू उच्च पहाड़ी मध्य पहाड़ी र तराई क्षेत्रमा पाइने मौरी हुन्। यी मौरीहरूले सृष्टिको सन्तुलन र बोट बिरूवाको वंश जोगाउने काम गरिरहेका हुन्छन्। यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको हो। यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन्। कार्यक्रमको पहिलो चरणमा शंकरधर उद्यान रत्न पार्कमा 2, वडा नम्बर 3 को रानीबारी सामुदायिक वनभित्र 4, वडा नम्बर 16 को बालाजुबाई धारा उद्यानभित्र 5 र गुरू नानक पार्कमा 2, वडा नम्बर 4 को शंख पार्कमा 2, वडा नम्बर 6 को लाखे पोखरी पार्कमा 2 घार राखिएका छन्। यस्तै वडा नम्बर 14 को भुवनेश्वरी पार्कमा 4 र वडा नम्बर 32 को मदन भण्डारी पार्कमा 2 घार राखिएको आयोजनाका इन्जिनियर सरकार दीप श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँले घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने बिरूवा र

रोप्ने कामलाई बढ़ाउने, बिरूवामा प्राकृतिक मल राख्ने, बिरूवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादीको प्रयोग रोक्ने योजना सुनाउनु भयो। वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इन्जिनियरको रूपमा लिइन्छ। मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन्। फूलहरूको परागसेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ। विश्वका झण्डै 805 भन्दा धेरै फूल फुल्ने बिरूवा र एक तिहाई भन्दा धेरै खाद्य बालीहरू परागसेचनका लागि मौरीमा निर्भर हुन्छन्। मौरीको यही भूमिकाले फलफूल बाली नाली र वन जंगलको विकास तथा विस्तार स्वाभाविक र स्वचालित रूपमा भइरहेको हुन्छ। वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु चराचुरुङ्गी र किराहरूको लागि वासस्थान र आहार सुनिश्चित हुन्छ। मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो। पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ। बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 देखि 2080-81 सम्म मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएका छन्। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर हो। सरकारले प्रति वर्ष कृषि क्षेत्रमा 10.7% बजेट बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 मा 21 अर्ब 40 करोड़ र 2081-82 मा 59 अर्ब रूपियाँ बजेट विनियोजन भएको थियो। साविकको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तकमा उल्लेख भए अनुसार आर्थिक वर्ष 2070-71 मा धान 50,47,047, मकै 22,83,222, गहुँ 18,83,147, कोदो 3,04,105 र फापर 1,335 मेट्रिक टन उत्पादन भएको थियो। पछिल्ला वर्षमा गहुँ बाहेक धान र चामल भारतबाट, कोदो र फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका देशबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 मा धान र चामल गरी 7,53,305 मेट्रिक टन मकै र मकै 2,79,999 मेट्रिक टन, कोदो 8,443 मेट्रिक टन र फापर 698 मेट्रिक टन आयात भएको छ। आर्थिक वर्ष 2081-82 मा धान चामल खरिदमा 40 अर्ब 18 करोड़, मकै खरिदमा 19 अर्ब 27 करोड़, कोदो खरिदमा 42 करोड़ 30 लाख र फापर खरिदमा 5 करोड़ 30 लाख गरी 59,92,90,60,00,000 रूपियाँ बाहिरिएको छ। संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 मा पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा त्यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। पुरूषोत्तम महिनामा नेसिंह धाममा भक्तजनको भुइँचो, 50,000 भन्दा बढ़ी दर्शनार्थीले अवलोकन गरे। वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको बेनीघाट रोरङ गाउँपालिकाको एक पक्की घर भत्काइयो। नीलकण्ठ नगरपालिकाद्वारा निशुल्क बारिस्ता तालिम सञ्चालन गर्दै शेयर बजार 30 अङ्कले बढ़्यो। असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देशन। काठमाडौँ महानगरले 8 वटा पार्कमा मौरीको घाट राख्यो। बेलुकी 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेग विदा हुन्छु। नमस्कार।

0: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: त्यहाँ आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङदेशी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98।
4: अहिले साँझको 7 बज्यो।
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चाहिँ जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचानी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
1: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: बासायो गारोनी भावनालाई सारो कसले गर्छ पूरा दिल सधै नै ठाडो नगाउँको।
6: यसरी गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Animal Lines Life Insurance. Khule Rajiyon. शहीद मेमोरियल अस्पताल धादिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण.
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्.
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ.
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्.
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश.
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार. काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्. 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्. केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911. तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता.
3: सेनेटरी सामान
4: अधिकारी सप्लायर्स,
3: बोजर पेन्ट
4: अधिकारी सप्लायर्स,
3: धारा फिटिङ
4: अधिकारी सप्लायर्स,
3: टाइल मार्बल
4: अधिकारी सप्लायर्स.
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी.
5: के हो न त हामीलाई नि भनिदिनु न.
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि.
5: हो र दाई, ल त्यसो भएमा पनि उतैतिर लाग्यो.
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है.
7: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका 3 पुथार बजार धादिङ, किब बोर्डिङ नजिकै. प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी. सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56.
8: मलाई चप्पल किन्ने पैसा दिनु त. तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
9: त्यो त फाटिसक्यो नि. बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ.
10: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है.
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि.
9: हस् बाबा.
11: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार. प्रोप्राइटर कृष्ण तिमल सिन्हा.
2: सम्पर्क मोबाइल 97-41-031-3429.
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज.

0: 昂山那里昂山那里往出给我了小贝哥把我这么是个才呢
1: सयों रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: संसद विचार र बहसको सर्वोच्च थलो हो जहाँ असन्तुष्टि पनि संसदीय मर्यादा भित्रै अभिव्यक्त हुनुपर्दछ। हिजो श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले संसदभित्रै प्लेकार्ड मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रै होला, तर त्यसले संसदीय अभ्यास र अनुशासनमाथि कस्तो प्रश्न गर्यो त्यसको पनि चिन्तन हुनुपर्दछ। सभामुखले मर्यादा कायम गर्न सांसदहरूलाई निर्देशन दिनुले संसदको गरिमा जोगाउने आवश्यकताको स्मरण हुन्छ। लोकतन्त्रमा विरोध आवश्यक हुन्छ, तर त्यसको शैली संस्थाको गरिमा र प्रतिष्ठासँग पनि जोड़िएको हुन्छ। त्यसमा सबैले ध्यान दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: प्रतिनिधि सभा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हर्क साङपाङलाई संसदीय मर्यादा राख्न चेतावनी दिनुभएको हो। सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
4: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
3: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरन्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
5: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि, होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु भयो, उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामीले। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। गृह मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी सुकुम्बासीको बारेमा, होइन लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू, होइन तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौ, त्यसको उत्तर हामीले पाएको छैनौ।
3: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो।

0: सरकारले असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष एक महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईईको ग्रेड वृद्धि परीक्षा पनि असार एक गतेदेखि नै हुँदैछ। बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा सीमा विवाद र अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर भएको झडपमा घाइते भएका छजना मध्ये चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा ताजाकोट सर्केगाड र खार्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भन्दा एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले रोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चारपालिकाले जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति बाजुरा सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
6: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध।

0: पल्का तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डरत्रासमा किसानहरू बाँच्न बाध्य छन्। यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
3: मकै आलु कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
4: बाँदरले पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान होलहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रुङ्गको हैरान खुवाइराखेका छ। अब त्यसलाई मात्रै रुङ्गेर पनि नहुने, अब त्यो नरुँदा पनि अब यतातिर बालीले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीले पनि नष्ट गरिरहेको छ। त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
3: यो समस्या खेतीमा मात्रै सीमित छैन। बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउनै मुस्किल परिरहेको बताउनुहुन्छ।
5: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिना मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउने जुन बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन। सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन। मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150-200 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरूलाई चाहिँ बाँदरले मार एकदमै दुःख समस्या दिएको छ।
3: जंगल नजिकका बस्तीमा समस्या अझ गम्भीर छ। केही किसानले त खेती नै छोड्न थालेका छन्। बाँदरको बिगबिगी बढेपछि नगरपालिकाले नै विशेष अभियान शुरू गरेको छ। स्थानीय मोहन सिंह बाबुहाङ:
6: बाँदर खेदाउने अभियानलाई चाहिँ लालीगुराँस नगरपालिकाले गत सालदेखि नै अलिकति अभियानकै रूपमा सञ्चालन गरेको चाहिँ हो। यसलाई दीर्घकालीन गर्नलाई चाहिँ त्यसले नियमितता दिनु पर्यो। मेन बाँदर आउने बाँदरले खेती गर्ने ठाउँमा चाहिँ त्यो रुँगालोहरूलाई चाहिँ परिचालन गर्नु पर्यो। त्यसो गर्दाखेरि चाहिँ कुनै समय गर्यो कुनै समय छोड्यो, त्यसो गरे पनि दीर्घकालीन हुँदैन। दीर्घकालीन गर्नलाई चाहिँ नियमित त्यसलाई बाली लाउने सिजनभरि चाहिँ रुँगालो अनिवार्य चाहिन्छ।
3: लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन बाबुहाङका अनुसार जेठ 1 र 2 गते बाँदर लखेटी अभियान सञ्चालन गरिएको थियो, जसका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै सार्वजनिक बिदा समेत घोषणा गरिएको थियो।
6: जेठ 1 गतेदेखि हामी 3 ठाउँमा 4 जना कर्मचारी टुङ्सी पनि बनाइसकेका हुन्, 4 जना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर रुँगालो राखेको छौँ। सार्वजनिक बिदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो, होइन
7: र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ
3: पालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वाडा नम्बर 5 को सिंहथापा पुछार क्षेत्रमा अस्थायी संरचना सहित बाँदर हिरालो राख्ने तयारी गरिएको छ। नगरपालिकाले बाँदरको मुख्य क्षेत्र छुट्याएर त्यहाँ बाँदरलाई आकर्षित गर्ने फलफूल रोप्ने योजना अघि सारेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरी, बसन्तपुर 13 धुम।
2: साझा खबरमा अब हेलो सीआईएन सन्तोषी रावलबाट।
8: नमस्कार, मेरो नाम नन्द सिंह बुढा, पालिका जिल्ला पीरबैंक नगरपालिका वार्ड नम्बर 7। पहिला टेलिफोन चाहिँ सेवा राम्रै थियो, अहिले तिरबेट नगरपालिका वडा नम्बर 5 किन्नी भन्ने ठाउँमा टेलिफोनको एउटा वडा नम्बर 6-15 लागि टावर बनाइएको थियो। अब त्यो टावरले गर्दाखेरि अहिले हाम्रोमा न फोन लागिराखेको छ न नेट चलिराखेको छ।
9: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका कार्यालय प्रमुख ईश्वर सिंह।
10: त्यतातिरको चाहिँ एडिसिएस लिङ्क चाहिँ तोडफोड भएको भएर लाइन डिस्टर्ब भएको भएर त्रिवेणीतिर पनि समस्या आएको हो। अहिले चाहिँ त्यो शक्ति चाहिँ बनाइसकेर मर्मत गरिसकेको भएर अहिले चाहिँ खासै त्यस्तो समस्या छैन, सुधार भइसकेको छ। अब त्यस्तो समस्या त आउँदैन, अब त्यस्तो

0: अनि बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेको छ. उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा.
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाब लिनेछौ.
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश.
3: खेती गरेको अन्न बालीहरू केही छैन अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको भरमै खान्थ्यौ.
2: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी. फोन नम्बर 01-5224-5523.
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. गैराते असिना पानीसँग आएको बाढ़ी र पहिरोले हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर 4 नेपका गाउँ बगरमा परिणत भयो. दुई घण्टा लगातार परेको पानीपछि आएको बाढ़ीका कारण 70 भेड़ा बाख्रा पुरिएका छन् भने गाउँको डाफे आधारभूत विद्यालय सहित खेतीयोग्य जमीन क्षतिग्रस्त भएको छ.
7: लामो समयको चर्को खडेरीकै बीच गैराती 9 बजी पानी पर्न शुरू भएपछि हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर 5 को नेपकावासीलाई खेतबारीमा लगाएको बाली राम्रो हुने भयो भन्ने आशा पलाएको थियो. एक घण्टा लगातार परेको असिना पानीले स्थानीय छक्क तामाङलाई कतै बाढ़ी पहिरो जाने हो कि भन्ने पनि लाग्यो. एकैछिनमा गाउँ जलमग्न भयो. घर बाहिर बाँधेर राखेका घोडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो.
8: पसिना पानी परेर लास्टै घर वरिपरि पुरै पानी, माथिबाट पानी आएर बाढ़ी आएर बाहिर बनेका घोडा खच्चरहरूलाई डुबानमा परेर बल्ल बल्ल निकालेर.
7: बाढ़ी र पहिरोले खेतीयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्. असिना सँगैको बाढ़ी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ.
3: धेरै क्षति गरेको हाम्रो ठाउँमा, हाम्रो यहाँको अवस्था धेरै नाजुक छ. खेतीयोग्य जमिन त एउटा नि रहेको छैन. हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको भरमै खान्थ्यौ.
7: मध्य रातमा आएको बाढ़ी सँगैको पहिरोले नेपका गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँठे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै क्षेत्र विक्षेत अवस्थामा पुगेको छ. अर्का स्थानीय रामचन्द्र तामाङ. पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढ़ीले क्षति पुगेको छ. तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी के कुमार रेग्मी.
9: विद्यालयमा क्षति भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा क्षति भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ. मानवीय क्षति भएको छैन. हामीले चंखेली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि त्यही गर्न सकिन्छ भनेर सोच्नु भएको छ.
7: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढ़ीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली आवाज, तिनकोट, हुम्ला.
2: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्, तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ. घर पुननिर्माणमा भएको ढिलाइ र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं.
10: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा

0: स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ हैन त्यस सम्झौताको लागि यदि हामी यो चाहिँ लागुराईहरू कायम गर्नको लागि चाहिँ भनेर पठाउनुहुन्छ सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै र भेरिफाई गर्न सकिँदैन होइन स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने उहाँहरूलाई पनि ओके गरेपछि
1: प्रक्रिया भयो प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त
0: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न नबनेकै आउनुहुन्छ होइन समस्या नै हो यसरी उजागर भएर आउने विषय एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन डिटिए गर्नको लागि पनि हुनुहुन्न अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ अब हामी प्राधिकरणकै यहाँहरूले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर गएर डिटिए गरौँ त भन्ने अवस्था पनि छैन एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ
1: त्यसले स्रोत साधनकै अभावले गर्दा रोकिएको
0: होइन नियतवश भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने स्थानीय पालिकालाई उजुरी गर्ने डिडिए गर्ने निकायलाई गर्ने होइन मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका अनि कहिलेकाहीँ चाहिँ कोही कोही है सबैलाई मैले भन्न हुँदैन कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभकारी काम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँ केन्द्रको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
1: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर बन्ने भयो
0: एउटा पालिकाले पनि हो अर्को चाहिँ जिल्ला प्रशासन कार्यालय पनि भेरिफाई गरेर केन्द्रमा पठाउनुपर्ने भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अर्को
1: केन्द्रमा आइसकेपछि पनि ढिला सुस्ती हुन्छ नि त
0: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भनि पनि राखेको हुन्छु त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन हामीले अड्काएका छैनौँ
1: प्राधिकरणमा
0: आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा त्यसरी अड्काइएको छैन
2: सभामुख ढोल प्रसाद आर्यले श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूले बताएका छन् असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ अवस्थ आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।